ਕਰਨਾ ਨੀ ਆਪ ਲੈ

98003575 र 98404

Thank you.

पाउने चार बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउनेमा ब्रेक फेल भएर सडकबाट नालामा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। दुर्घटनामा घाइते भएका दसजनालाई उद्धार गरी उपचारका लागि कालसोती स्थित मातृबिन्दु प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचारका क्रममा छ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिँदै घाइते मध्ये एकजनाको अवस्था अझै गम्भीर रहेकाले थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रेफर गरेको जानकारी दिनुभएको छ। बाँकी घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जाजरपुर भेरीगंगा नगरपालिका तीनका 50 वर्षीय नुरजन खत्री, बाँकी कोहलपुरका 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा कुस्वामी कार्तिकका 65 वर्षीय नरेन्द्र राज

दशैं नजिकैले गर्दा यस सड़क खण्डमा सवारी साधनको चाप बढेको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो झरेर सड़कमा चेपे पुग्ने क्रम नरोकिएको यात्रुहरूले जनाएका छन्। एक महिनादेखि तुइन खोला, नाम्सी, केराबारी लगायतका स्थानमा पटक पटक पहिरो खस्दै गएको छ। सिमताल र 21 किलो क्षेत्रमा सड़क भाँसिएपछि कतिपय स्थानमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्। पहिरो र सड़कको अवस्थाका कारण कुन बेलामा सवारी साधन रोकिन्छ भन्ने निश्चित नहुँदा यात्रामा थप समस्या भएको छ। डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यस सड़क खण्डमा सारा खुला गरी 1,000 भन्दा बढी स्थानमा पहिरो गएको छ। तत्काल सवारी साधन सञ्चालन गर्न मिल्ने गरी सड़क मर्मत गरिए पनि वर्षा र सवारी साधनको अत्यधिक चापका कारण दीर्घकालीन मर्मत तथा पुनर्निर्माण गर्न कठिन भएको बताइएको छ।

0: महाधिवेशन में सहभागी छैन। उहाँसित कांग्रेस नयाँ संकल्प मूल धारा सहित महाधिवेशन उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले सीआईएमसँग बताउनु भयो।
1: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउवाबाट गरिदिनुभयो भने हामी सबैलाई त्यसको लागि धेरै ठुलो सम्मान हामीले अनुभव गर्नेछौँ। किनकि यो पार्टीले हाम्रो अग्रस्त रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गरौँ भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा जसको रूपमा छ तर पार्टीको परम्परा भाला उद्घाटन गर्ने चाहिँ यो पार्टी सभापति उद्घाटन गरेको छ।

0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिले छ महिनापछि उनी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको पाँच घण्टा लामो केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन आचार्य समेत रहेको केन्द्रीय उम्मेद्वार छनौट समितिमा सात सदस्य मनोनयन गरेको छ भने सबै प्रदेशका पार्टी सभापति पदेन सदस्य हुने निर्णय पनि गरिएको छ। छनौट समितिमा मनोनयन सदस्यमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र गुरुवाकोटि, सुशान्त वैदिक, काशी राजुङ लगायतका नेताहरू समावेश रहेका छन्। सभापति लामी छानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै जनता र पार्टीको सम्बन्ध सुदृढ गर्न नेता सांसद र मन्त्रीहरूलाई निर्देशन पनि दिनुभयो। जनताले मध्ये र राष्ट्रपतिलाई ठूलो पार्टी बनाएको भन्दै उहाँले पार्टी विस्तारित मात्रै होइन बलियो बनाउनु पर्नेमा पनि जोड दिनुभएको छ। उहाँले चिन्जानुभएका र पहुँच भएकाहरू मात्रै नभई सिंहदरबार र आफू कहाँ पुग्ने जो कोहीलाई पनि सहज रूपमा भेट्न मन्त्रीहरूलाई निर्देशन दिएको उल्लेख गरिएको छ।
1: सरकारले देशका हरेक नागरिक र तिनका परिवारको सुरक्षित तथा व्यवस्थित आवासको अधिकार कानूनी रूपले सुनिश्चित गर्ने उद्देश्य सहित भवन तेस्रो संशोधन ऐन 2083 को विधेयक संसदीय संघीय संसदमा दर्ता गरे।

परिवारदेखि मध्यम आय भएका परिवारसम्मका लागि सुरक्षित आवासको ग्यारेन्टी र विविध सुविधा प्रस्ताव गरेको छ। भवन निर्माणमा न्यूनतम सुरक्षा कायम गर्दै योजना डिजाइन निर्माण मर्मसम्मार विपद उत्थानशीलता जलवायु अनुकूल र परम्परागत सिप तथा सामग्रीको प्रवर्तन गर्ने मूल ध्येयका साथ विधेयक अघि बढेको हो। विधेयकमा जीवनमा पहिलोपटक आवासीय घर बनाउन लागेका नेपाली नागरिकलाई विशेष प्रोत्साहन र छुटको व्यवस्था गरिएको छ। तोकिएको मानक र कार्ड डिजाइन अनुसार घर तथा गोठ निर्माण गर्ने नागरिकलाई स्थानीय तहबाट नक्सा तयार गरी नक्सा पास दस्तुरमा पूर्ण रूपमा छुट दिनुका साथै आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने प्रस्ताव समेत गरिएको छ। यसै गरी गरिब तथा अति विपन्न परिवारका लागि घर निर्माण गर्न वित्तीय सहायता स्वरूप कुल 75,000 रूपियाँसम्म नगद अनुदान दिइनेछ। जसमा संघीय सरकारका तर्फबाट 50,000 रूपियाँ र प्रदेश सरकारका तर्फबाट 25,000 रूपियाँ अनुदान रकम उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ। बाढी पहिरो तथा भूकम्पीय जोखिमयुक्त स्थान र विपद प्रभावित क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ घर निर्माण पुननिर्माण वा प्रमाणीकरणका लागि तिनै दलका सरकारले आवश्यक बजेट अनुदान तथा निशुल्क सामाजिक सहायता पुर्याउने विषयमा कानूनमा विविध कुरा उल्लेख गरिएको छ। साथै जोखिममा रहेका संरचनाको सुधार विपन्न परिवारको घर प्रमाणीकरण तथा सम्पदा भवनको संरक्षणका लागि मन्त्रालय अन्तर्गत भवन सुरक्षा सहायता कोष स्थापना गरिने उल्लेख गरिएको छ। जोखिमपूर्ण र मापदण्ड विपरीतका असुरक्षित भवनहरूलाई मर्मत गर्न वा भत्काउन सक्ने अधिकार समेत स्थानीय तहलाई प्रदान गरिएको छ।

0: đạo nhập ra là cái vã vã cái chai đó nha, như thế là tiêu say mà nó săn rồi thấy người ta nó phải ra so trong các tác giả cô lo cái gì đang quay đi tiêu say là quay ra bắt xe của chúng
1: कार्यकारी प्रतिस्थापन करने का योजना अग्नि कॉरिडोर में होते हुए उत्पादित खाद्य वस्तु को गुणस्तर में प्रश्न लगाए तक खबर आतंकवादी पाकिस्तान सीआईएम को साझा खबर सुंदर
2: ओहो तो हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु हेर आक्रमण देखिन्छ हेर भन्ने काटिरहेको छ
3: त्यही त दाई यसले अन्य भिन्न व्यवहार देखाइरहेको छ दुखाइ पनि फरक छ अनि घरकै मान्छेलाई धम्केला जस्तो गरेको हुँदा मैले खुङ्गै लागेको छु
2: हो र बहिनी लक्षण हेरेर कुकुरहरू देखि सुनेको जस्तो लाग्यो नि यसलाई खोप लगाउनु भएको थियो
3: खै दाई कुकुरलाई पनि खोप लगाउनु पर्छ र
2: हुन्छ नि बहिनी यो रेजिस रोग भनेको त प्रायः घातक रोग हो लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ
3: कस्तो डक्टर लाग्यो त यो कसरी हुने रहेछ र यस्तो त कसमा के गर्नुपर्छ
1: दाजु बहिनीको गन्तव्यमा म पनि निस्किएँ यो रोग रोगेको कुकुर बिरालोमा जन्मिने जनावरको टुक्राबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ यसबाट बस्न घरपालो वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाहको मुजिम नियमित रेबिस विरुद्ध खोप लगाउनुपर्छ शङ्का लागेको पशुले टुक्रिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सतर्क गर्नुपर्छ
3: म अजित पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्नो छिमेकमा कुकुरलाई रेबिस रोग विरुद्ध खोप लगाउन भन्छु
4: विश्व रेबिस दिवस 2026 एकतम शक्ति रेबिसबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी

0: स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको आधार हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विभागतर्फ धकिलिरहेको छ। छोराछोरीसँग साथी जस्तै संवाद गर बिहानी गरेका शिक्षा आयोग तथा प्रधान स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गराउ।
1: छोराछोरीको सपना जगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सिआइएन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क।

Yeah.

संसारमा खाना बाजा सवारीको छ परेको हो। बाढी पहिरोले ढुवानका कारण त्यसका विभिन्न सडक समेत प्रभावित प्रदर्शित भएर नाकाबाट आइपुगेका महाबाज सवारी गन्तव्यतर्फ पठाउन समेत समस्या देखिएको छ। चिनसँग जोडिएको रजुवा गढी तातो पानी र कोइला नाकाबाट नियमित रूपमा सामान आयात गर्न कठिन भएपछि व्यवसायहरूले तातोको मार्ग प्रयोग गर्न थालेका छन्। त्यसै गरी नवलपरासीबाट केरा खेतीमा ब्ल्याक सिगाको प्रकोप खबरमा शीर्षकमा खबर देखिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता वनपालिकामा केरा खेतीमा ब्ल्याक

0: sana kuno sendiri manusia. Sana pertama Allah apa yang kita lihat sama hati yang sakit sekarang kebenaran. Apa yang kita baik hati jalan sama hati yang kita istimewa oleh peribulan Bapak di Ibu Saina. Kalau sentuh kau suka di diri ini depan ini, apa yang kita lihat hukum itu dirinya, apa yang kita lihat dari yang berkaitan. Bukan teman kita, kemaikan, mengingat dan kita cari apa yang kita baik hati diri ini, ini asli sama wujud, sama wujud, sama wujud.
1: Sehingga kau cukup boleh kita upadikan art, namun sahamu. यहाँको एउटा घरमा बिहानदेखि साँझसम्म दुई दिन भने साबुन उत्पादनमा व्यस्त हुन्छन् लुगा धुने तर्ने साबुनदेखि झोल साबुन फिलिम र हार्पिकसम्म उत्पादन हुने यो उद्योग हो दिव्या साबुन उद्योग उद्योगी संसारमा दिव्या र उषा श्रेष्ठका लागि यो व्यवसाय आमदानीको माध्यम मात्रै होइन आफूलाई परिवारको बोझ थाल्ने सोच विरुद्धको सङ्घर्ष र जवाब पनि हो शारीरिक अपाङ्गता भएकी उसाको खुट्टाले साथ दिँदैन 2072 सालको भूकम्पमा पाँचतारे घर भत्किँदा विद्या पनि गम्भीर घाइते हुनुभयो उपत्यकासँग उहाँको एउटा हात काट्नु पर्यो खुट्टामा समेत समस्या थपियो बुबाको मृत्यु भयो आमा समेत पछाडिबाट प्रभावित भएपछि परिवारमाथि दुःखको पहाड थपियो दिदी बहिनी अहिले भने अरूलाई समेत रोजगारी दिने उद्यमी बनेका छन् अपाङ्गता समस्या होइन अवसर पाए क्षमतामा बदल्न सकिन्छ भन्ने सोच चाहिँ दिदी बहिनीले नयाँ बाटो खोज्न थाले त्यही क्रममा सप्रोस नेपालको सहयोग र बलिफी नगरपालिकाको समन्वयमा उनीहरूले साबुन बनाउने तालिम लिए तालिमपछि साबुन उत्पादन नै सम्भावना देखेपछि घरबाटै उद्योग सञ्चालन गर्ने निर्णय गरे करिब 5 लाख रुपियाँ लगानीमा सुरु गरिएको उद्योगले राम्रो उत्पादन मात्रै गरेको छैन उदाहरणले पनि बनेको छ उद्यमी उषा श्रेष्ठ
2: सायद अपाङ्गता भएको कारणले गर्दा मेरो भावले पनि आएन व्यवसाय
1: आएको दिव्य साबुन उद्योगले अहिले दैनिक करिब 200 टन साबुन उत्पादन गर्छ स्थानीय प्रशासनिक विद्यालय र विभिन्न कार्यालयमा समेत उद्योगका उत्पादन पुग्ने गरेका छन् गुणस्तर राम्रो भएकै कारण ग्राहकले उत्पादन खोज्न थालेको दिदी बहिनीको भन्ने छ उद्योगले उनीहरूलाई आत्मनिर्भर बनाएको मात्रै छैन स्थानीय दुईजनालाई रोजगारी समेत दिएको छ
2: उहाँहरूले चाहिँ हामीलाई त्यस्तै अपाङ्ग भए पनि हाम्रै कामहरू त ज्यादिनु भएको छ अनि राम्रो छ
1: दिव्या उसको लक्ष्य उद्योगलाई थप विस्तार गर्ने र आफू जस्तै अवसरको खोजीमा रहेका अरूलाई समेत रोजगारी दिने हो शरीरमा आएको कठिनाई भन्दा ठुलो अवसर खोज्ने हात आत्मविश्वास र केही गरेर देखाउने इच्छा शक्ति हो दिव्या र उसको भन्दा अपाङ्गता जीवनको अन्त्य होइन भन्ने उदाहरण बनेको छ दिपक खत्री सिआइएन रेडियो

जान्नु भएको छ तर साइकी गर्ने दुधको पनि फाइदा छैन

0: हाम्रो गाई मान्छे बिरामी भयो भने नि सुन्नुहोस् न गाई तपाईँको पशु बिरामी भयो भने घरमा गएर उपचार गरेका साथै प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशु तथा भाइ बिमार तथा गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: ए किसानलाई त साँच्चीकै धेरै सुविधा रहेछ।
0: हो त दुध बेच्ने पनि सम्झने
1: सात बजेसम्म सहर सफाइका लिएका हुँदैछ।

0: लक्षणहरूको बारेमा विज्ञ कुरा सुन्छौ। हेर्नुहोस्, हिराहरू सुक्खा जमिनमा तानिन सकि जमिन भुक्क फुल्ने धाना फाट्नेमा पहिले फाटेको छ भने धाना खराकिलो हुने र जमिन घाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
1: ल पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लीला पो सम्झेको त सचेतभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
0: होइन पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने पानीको मुस सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोहरहरू थल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
1: पहिलो जाने सङ्केत थाहा पाएर के भन्नु बसेको ठाउँ छोड्नु सकिन्न
0: त्यसो भनेर के हुन्छ पहिलो जाने सङ्केत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
1: घरका सरसामान निकाल्नु पर्यो त्यत्तिकै हिँडिहाल्नु मिलेन
0: यस्तो गल्ती झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकालेतर्फ लानु भनेको जोखिम बढाउनु हो सामान प्रयोग गरेर अन्न गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए के धन
2: सबै हितमा जाने सङ्केत।

0: मन्त्रीले राखिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 प्रश्न गरेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूमपान सेवन नगरौँ।
0: स्वस्थ रहौ, सुखमय जीवन
2: रेडियो प्रभाव एफएमद्वारा सबै सँगै

Thank you.

Thank you.

Yeah.

0: ছুটি হয়তো খালি নেই।
1: সাইকেল
0: নিয়ে নেই, ঘুরতে যাওয়া হয়েছে।

आजको नेपाली भाषाको हाम्रो सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा, रेडियो गुरुबाबाकेम बर्दियाबाट उत्पादित नेपाली भाषाको हाम्रो सन्देश बर्दियाको साथी एकम राजापुर रेडियो हाते मानव जानकी गाउँपालिका बाँकेबाट प्रसारण भइरहेको छ। हाम्रो सन्देश शुरू गरौं मुख्य शीर्षकबाट। दशैं नजिकै गर्दा बाँसगढ़ी चाडबाड कतारमा सख्या नाचको रौनक। बाँसगढ़ी आठमा आठ ककौरामा चित्रकला प्रतियोगिता। प्रोत्साहन रकम कटौतीको निर्णय सच्याउन शिक्षक महासंघको माग। फेरि अस्पतालमा आन्दोलन र विपदका घाइतेलाई निशुल्क उपचार, परिचय पत्र अनिवार्य। र सरकारलाई गोर्खा सैनिकको अल्टिमेटम सुनाई नभए आन्दोलन थाल्ने। दशैं नजिकै गर्दा थारु गाउँमा चहल पहल बढ्दै गएको छ। प्राय श्राद्ध सोह्र श्राद्ध शुरू भएपछि थारू समुदायमा दशैंमा नाचिने सख्या नाच गीत हुर्डुङ्ग नाच शुरू गर्ने चलन परम्परादेखि रहिआएको छ। बाँसगढी चार बटुवा ताल गाउँमा असोज 15 गतेदेखि सख्या नाच शुरू गरेका छन्। साँझ 7 बजेदेखि लगभग 10:30 बजेसम्म मूल बर्घर टोल बर्घरको घरमा महिला तथा पुरूष भेला भएर सख्या नाच्ने चलन छ। बटुवा ताल गाउँमा 11 टोल रहेका छन्। नाच्न गाउन जाने कलाकारहरूको रक्षाका लागि मूल बर्घरको घरमा देवी देवताहरूलाई भाकेर रक्सी जल चढाएर नाच्न शुरू गरेपछि टोल टोलमा पनि शुरू गर्ने गरेको बटुवा तालका मूल बर्घर बालकुमारी चौधरीले जानकारी दिनुभयो। सख्या नाच्ने अवधिभरका लागि 3 नेतृत्वकर्ता चुन्ने चलन छ, जसमा मादल बजाउनेलाई अगुवा मण्डलिया, गीत गाउने मुख्य कलाकारलाई मोहिनिया र सहायक कलाकारलाई पजगिनिया भन्ने चलन छ। अगुवा मण्डलिया तेजु चौधरी, मुख्य कलाकार मोहिनियामा बालकुमारी चौधरी र सहायक कलाकार पजगिनियामा शर्मिला चौधरी रहेको बटुवाका मूल बर्घर बालकुमारी चौधरीले जानकारी दिनुभयो। बर्दियाको बाँसगढी नगरपालिका आठ ककौरामा अन्तर विद्यालय चित्रकला प्रतियोगिता भएको छ। राधाकृष्ण थारू जनसेवा केन्द्र बर्दिया र त्रिभुवन माध्यमिक विद्यालय ककौराको संयुक्त आयोजनामा वडा नम्बर आठ स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिताको आयोजना भएको हो। हाम्रो विद्यालयको वातावरण शीर्षकमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा बालज्योति एकेडमिकी दिया प्रथम, सुई विद्यालयको प्रवीण चौधरी द्वितीय र त्रिभुवन माध्यमिक विद्यालयकी सुस्मिता थापा तृतीय भएका छन्। त्यस्तै मातृभूमि सामुदायिक विद्यालयका प्रेम थारले सन्तुना स्थान हासिल गरेका छन्। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। बर्दियाको मधुवन नगरपालिका दुई बङ्गालीपुर स्थित श्री मञ्जुश्री शिशु बालिका माध्यमिक विद्यालयमा बाढी पूर्व सूचना र पूर्व तयारी सम्बन्धी सचेतना जगाउन सड़क नाटक प्रदर्शन गरिएको छ। विद्यालय तथा समुदाय स्तरमा पूर्व अनुमानमा आधारित पूर्व कार्य र विपद जोखिम न्यूनीकरण बारे जानकारी दिने उद्देश्यले विद्यार्थीहरूको सहभागितामा कार्यक्रम गरिएको हो। विश्व खाद्य कार्यक्रम डब्ल्यूएफसीको आर्थिक सहयोग, सप्रोस नेपालको प्राविधिक सहयोग र मधुवन नगरपालिकाको शिक्षा र विपद व्यवस्थापन शाखाको समन्वयमा विद्यालयले कार्यक्रमको आयोजना गरेको हो। शिक्षक विद्यार्थी संघका अध्यक्ष फुलराम थारूको अध्यक्षता तथा वडा नम्बर 2 की वडा सदस्य बेलु परियारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको सेवा सुविधा कटौती गर्ने निर्णय तत्काल सच्याउन शिक्षक
नेपाल शिक्षक महासंघ गुलरिया नगर कमिटीले माग गरेको छ। नगरपालिकाले बाल विकास सहकर्ता विद्यालय कर्मचारी र प्रधान अध्यापकलाई दिने आएको थप प्रोत्साहन रकम कटौती गरेपछि महासंघ सहित नगरमा क्रियाशील विभिन्न शिक्षक संघ संगठनहरूले संयुक्त रूपमा विज्ञप्ति बुझाउँदै निर्णय फिर्ता लिन माग गरेका हुन्। महासंघले प्रोत्साहन रकम कटौती गर्दा शिक्षक तथा कर्मचारीहरूको जीविकोपार्जनमा असर पर्ने र पेशागत मनोबल घट्ने जनाएको छ। साथै नगर शिक्षकको तलब तथा भत्ता राज्यले तोकेको न्यूनतम मापदण्ड भन्दा कम रहेको भन्दै स्थानीय तथा शिक्षक सभा सेवा सुविधा उपलब्ध गराउने माग गरेका छन्। नेपाल सरकारले बजेटमा व्यवस्था गरे अनुसारको रकम उपलब्ध गराउनु पर्ने र शिक्षक तथा कर्मचारीको हक हित संरक्षण गर्नुपर्ने महासंघको भनाइ छ। माग तत्काल सम्बोधन नभए आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी समेत महासंघले दिएको छ। नवलपरासी पूर्वमा भएको बस दुर्घटनामा 6 जनाको मृत्यु भएको छ भने बर्दियाका 3 सहित 10 जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको प्रदेश 3006/1553 नम्बरको यात्रु वाहक बस नवलपरासीको पूर्वी विनय त्रिवेणी गाउँपालिका 2S मोड स्थित पूर्व पश्चिम राजमार्गमा अनियन्त्रित भई नालामा खस्दा दुर्घटना भएको हो। दुर्घटनामा बर्दियाको राजापुर नगरपालिका 9 का 28 वर्षीय सञ्जय थारू, ठाकुरबाबा नगरपालिका 1 की 20 वर्षीय आकृति थारू र बाँसगढी नगरपालिका 7 का 36 वर्षीय रामबहादुर कार्कीसहित 10 जना घाइते हुनुभएको छ। अन्य 5 जनाको पहिचान खुल्न बाँकी रहेको छ। बसमा चालक सहित 18 जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएकाहरूको मध्यबिन्दु प्रादेशिक अस्पताल डन्डामा उपचार भइरहेको पटरले जनाएको छ। नेपालगञ्जमा रहेको भेरी अस्पतालमा विभिन्न आन्दोलन सशस्त्र द्वन्द र प्राकृतिक प्रकोपमा घाइते भएकाहरूलाई निशुल्क उपचार सेवा दिने भएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नवीन कर्णालका अनुसार 2052 सालदेखि 63 मङ्सिर 5 गतेसम्मको 10 वर्षीय सशस्त्र द्वन्द, 2062-63 को जनआन्दोलन, तराई मधेस आन्दोलन, 2081-15 गते काठमाडौँको 3 कुनेमा भएको प्रदर्शन, 2082-23 र 24 गतेको जीएनजी आन्दोलन तथा विभिन्न प्राकृतिक प्रकोपका घाइतेले निशुल्क उपचार पाउनेछन्। नेपालमा भएका विभिन्न आन्दोलन द्वन्द तथा प्राकृतिक प्रकोपको घाइतेको निशुल्क उपचार गरेबापत अस्पताललाई शुल्क भर्न दिने कार्यविधि 2082 अनुसार सेवा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो। जीएमजी आन्दोलनका क्रममा फेरि अस्पतालमा 25 जना घाइतेको उपचार भइरहेको छ। अङ्गभङ्ग भएका घाइते समेत कार्यविधि अनुसार निशुल्क उपचार पाउनेछन्। सेवा लिन गृह मन्त्रालय वा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको घाइते परिचय पत्र अनिवार्य गरिएको छ। घाइतेको उपचार व्यवस्थापन तथा समन्वयका लागि मेडिकल अधिकृत अनुप सिंह थापालाई फोकल पर्सनको जिम्मेवारी दिएको अस्पतालले जनाएको छ। समान पेन्सन, समान व्यवहार र सन् 2047 को त्रिपक्षीय सम्झौता कार्यान्वयनको माग गर्दै आएका ब्रिटिस गोर्खा सैनिकले नेपाल सरकारलाई 3 महिनाभित्र समस्या समाधान गर्न अल्टिमेटम दिएका छन्। ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आगामी December 31 माग सम्बोधन नभए नेपाल र बेलायतमा पुनः शान्तिपूर्ण आन्दोलन, आमरण अनसन लगायतका कार्यक्रमहरू गर्ने चेतावनी दिएका छन्। समितिले प्रधानमन्त्री नरेन्द्र शाहलाई पत्र पठाउँदै सन् 2018 को प्राविधिक समितिको प्रतिवेदन र सन् 2011
21 को सहमति अनुसार गोर्खा सैनिक का आर्थिक तथा सेवा सम्बन्धी माग कार्यान्वयन गर्न बाध्यकारी कार्यतालिका बनाउन माग गरेको छ। समितिले विगतको सेवा अवधि समेत समेटेर समान पेन्सन, ऐतिहासिक अभिलेख, सार्वजनिक तथा गोर्खा सैनिक माथिको समान व्यवहार अन्त्य गर्नुपर्ने माग दोहोऱ्याएका छन्। हामी बिहान 7 बजे नेपाली भाषाको हाम्रो सन्देशको अन्त्यमा आइसकेका छौँ। हाम्रो सन्देश सक्नुअघि मुख्यमन्त्री सन्देश फेरि एकपटक। दशैं नजिकै गर्दा बाँसुरी चाडपर्व तालमा सख्या नाच गराउन बाँसुरी आठ ककुरामा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता प्रोत्साहन रकम कटौती गर्ने निर्णय सत्तामा शिक्षक महासंघको माग र सरकारलाई गोर्खा सैनिकको अल्टिमेटम सुनाइ नभए आन्दोलन थाल्ने। अहिले 7 बजेको नेपाली भाषाको हाम्रो सन्देश यति नै। बेलुका 5 बजे मौसम बुलेटिन लिएर आउने नै छौ। तबसम्मका लागि प्राविधिक साथी गौरीशंकर सँगै म पुष्पा पनि बिदा हुन्छु।

0: दे रहा हूँ किस तरह मुझे प्रदान कर रहे हैं। 15 दिन में दूध को पैसा भुगतान हुए, दूध पनीर दही क्रीम छुर्पी आइसक्रीम लगायत का दूध देने सामग्री के हुन्छ। अनि पशुको दाना माछाको दाना औषधि दान चक्कर विषादी बिउ बिजन बर्खा तथा त्यस्तोहरूका समेत उपलब्ध छ।
1: हाम्रो गाई भैँसी बिरामी भयो भने नि
0: सुन्नुहोस् न दाइ, तपाईँको पशु बिरामी भयो भने घरमै गरेर उपचार गरिनुका साथै प्राथमिक सल्लाह पनि दिइन्छ। अनि पशु तथा भारी बिमा तथा गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
2: Thank you.

पढ्दैछु या मेरो चाहिँ अहिलेको मेरो फेज भनेको चाहिँ कस्तो छ भनेर बुझ्नु एकदम जरुरी छ।

0: आइसक्नु भयो आजको वाइसको सर्व सुरु गराउनु त आज हामी पहिलो जनकुटको लक्षणहरूको बारेमा डिग्रीको कुरा सुन्छौ।
1: हेर्नुहोस्, बिरालोको सुक्खा जमिनमा पानी नसाउने, जमिन भुक्क फुल्ने, ढाँडा फाट्नेमा पहिले फाटेको छ भने ढाँडा फलाकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिएको सम्झेको त सचेत बन्न पहिलो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको हिलो सुक्ने वा झमेलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ,
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती झुक्केर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तपाईँ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचेको धन ज्यान नभए के धन।
2: निशा रोग बसेपछि स्वस्थ जीवन अपनाए। निशा रोग झट्टा बढ्न
3: खाने
2: युरोपियन जीवन खत्तम हुई। सन्तुलित खाना खाए।

0: उच्च रक्तचापको जोखिम हुन्छन्। प्रसवित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सात्ता र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौं। सुखमय जीवन बिताउँ।

0: सबैभन्दा पत्थरहरू पाल्नुपर्ने कार्यक्रमको औषधि त्यसपछि विषाक्त चिजले पुगेका सबै घाउ खतिराको सबै अनि छाला सम्बन्धी रोगको सबै खुट्टा चङ्कने पुरा खुट्टा पेट टाउको पुरै दुखेका हुन्छन् सबै सफल उपचार गरिरहेको छु र मसँग आउनेहरू कुनै पनि कुनै मान्छे गर्छु भनेर भन्नेहरू कुनै पनि उहाँबाट या नगरबाट सिफारिस लिएर आएको खण्डमा मैले पाँच वर्षमा लिएर औषधि उपचार गरिरहेको छु। अहिलेसम्म एकदमै सफल उपचार भइरहेको छ। अब मेरो फोन नम्बर 98 21 29 41 98 82 86 128 हो। एकपटक मलाई सेवा गर्ने मौका दिनुहोस्। हस्, धन्यवाद।
1: संस्थाको प्रक्ष पुरान पसलहरूलाई ठाउँ रूपमा उत्तर पाएर जानकारी गराइदिए।

Thank you.

Thank you.

0: पढ्ने बुझ्न पाइने मात्र सरकारी तथा फलफुलको छ। पूजा वर्तमाना चाड पर्व र उपहारको रूपमा लैजाने वा दैनिक सबैको घरमा खाइने स्वस्थ र ताजा तरकारी तथा फलफुलहरू एकै छैन भने
1: विभिन्न आइटमका मौसमी र बेमौसमी तरकारी तथा फलफुलहरू
0: पश्चिम साइडको पहिलो घरमा मथुरा सरकारी तथा फलफुल पसल खास गरी

0: गर्ने समय हो। लागु पदार्थको एक तहको परिधि पनि गत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बजौँ।
2: रेडियो पूर्वाधार एफएमद्वारा जनहितमा जारी

0: জাতীয়
1: জাতীয় সমস্যা রয়েছে
0: কারণ কারণ

0: भने त्यतिमा चाहिँ कहाँ हो तै सिद्धान्तका लिने धेरै सेवा एउटै ठाउँमा पहिलो कुरा त दुध सङ्कलन गरेर उत्कृष्ट मूल्य प्रदान गर्ने 15 दिनमै दुधको पैसा भुक्तानी हुने दुध पनिर दही क्रिम छुर्पी आइसक्रिम खुवा लगायत दुध दिने सामग्री बिक्री हुन्छ अनि पशुको दाना माछाको दाना औषधि ब्रान चोकर विषादी बिउबिजन बर्खा तथा त्यस्तो पनि उपलब्ध छ सुन्नुहोस् न दाई तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुका साथै प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशुको थाहा बिमा अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ हो त दुध बेच्ने हो भने सम्झनु सहारा एरियन फिक्स सप्लिमेन्ट कार्यक्रममा
1: ४५
0: र ४५ ६५ ३५ किसानको दुध किसानकै भरोसा

Thank you.

ciudad que el cristianismo no ha rotado, ha cambiado.

0: सक्नुभयो, आजको वाइसरको छलफल सुरु गराउन त आज हामी पहिलो जाने पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, पियालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाना फाट्ने वा कहिले फाटेको छ भने धाना पलाइतिर हुने र जमिन भाँचिने जस्ता लक्षण कहिलोका लक्षणहरू हुन्?
0: ल, कहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लिलाको सम्झेको त सबैभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा भमिलो हुने, रुख र बिजुलीका पोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ?

你的本领，战胜和你，这样可以。

नेपाली प्रोडक्सन पेन्टिङ छ त्यहाँ मौसम बाँच्ने बाँच्ने झरना बाटीमा चाहिँ डान्से ठाउँमा हल्का छिटो पानी परेको छैन पूर्वानुमान गरिकन मौसम बेटी हेरेको छ किसानको मौसम

0: हम हावा बढी छ भने पानीको काम धान बाली घर पासा बढ्दै किसान अब उनीहरूलाई थाल उठेन ऊ पटना टुटेन हो त्यस्तोबाट पाँचपानी नगरपालिका नौ शान्तिपुरका किसान सुनिता थारू समाजले पानी पर्न खबर सुन्न पाएछ
1: धान पटनामा

Sorry, you put out any

समेत तरकारी तथा फलफुलहरू ड्रागन फ्रुट अङ्गुर किवी अनार च्या

0: केटरिङ एप मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थमा तर टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।

0: के भन्छ अब पहिले खबर गर्ने
1: कानुनी अपराध हो यसलाई आजै बाट

रेडियो हैदराबाद दशम द्वारा जयजीत मजारी संदेश।

Thank you.

0: बिरामी भयो भने नि सुन्नुहोस् न दाई, तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुका साथै प्राथमिक सल्लाह पनि दिइन्छ, अनि पशु तथा परिधिमा अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: ए, किसानलाई त साँच्चीकै धेरै सुविधा रहेछ।
0: हो त, दुध बेच्ने हो भने सम्झनु सहारा डेरियन फिस सप्लिमेन्ट
1: बिहान 7 बजेसम्म उद्घाटन हुने बेवडा सहरसा जानकारी गराउँदछौ।

Thank you.

Yeah.

0: सुधा कुमारी देवी कर रही होटलको बालकता नगरपालिका पाँच बघुसीका सुनिता थारू आफ्नो दोकानमा लगानरत सिंचाई बोर्डिङका कारण दुई वर्षे भारी नष्ट भइकेर गुनासो गर्नुभएकी लगानरत बोर्डिङका कारण आफ्नो गाडीमा क्षति पुगेर कति थारू समस्या समाधानको लागि सम्बन्धित पछि महाकलबाटी नागरिक हितैरक सिंचाई बोर्डिङ बसे आफ्ना जो समस्यामा पटक महाकालीबाट बोर्डिङ बनाइदिएर आफ्नो भ्रममा पार्छ आफ्नो जग्गामा बहिरो गर्नका आरोपमा गएकी उहाँ स्थानीय जल बोर्डिङ पत्र भराड्ने तथा जानकारी समक्ष खाली समस्या भारतवर्षी सुनाई निभिने उहाँ जराइले सम्बन्धित पछि समस्या समाधानमा प्रशासनले कति थाल्यो कार्टुन बारीमा भएर क्षति भएको ऊ समस्याको तत्काल समाधान गराउन समेत गर्नुभएको
1: कर सम्बन्धी सामान्य सेवा लेखा नेपालगञ्ज पुगपर्न बाध्यता हट्न मिल्दा आन्तरिक राजस्व कार्य नेपालगञ्ज प्रक्रियाका पक्ष स्थानीय तहमा से करदाता से उपलब्ध करिना तयारी गर्दा पहिलो चरणमा गेरुवा गाउँपालिका राजापुर नगरपालिका र ठाकुर दामा नगरपालिकामा से सेवा शुरू गर्न लगेको तिनी पालिकामा से सम्झौता हुसेको आईडी बनाइना काम कुरो सेफ होइन मङ्गलमा सेवा सुरु होइन आन्तरिक राजस्व कार्य नेपालगञ्जमा प्रमुख पूर्ण प्रसाद नेपाली प्रक्रियाबाट उहाँको अनुसार सम्पूर्णसम्म दसियागौँ जिल्लाको सबको पालिका मसे सेवा सञ्चालनकै सेवा पालिका मसे व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नम्बर ब्यान दर्ता अन्तर शुल्क इजाजत पत्र लिन तथा नवीकरण गर्न करदाता विवरण संशोधन हो कर चुक्ता प्रमाण पत्र प्राप्त गर्न सिक्छता फ्याटमा कारोबार गर्न तथा कारोबारी विवरण समेत पालिका मसे संकलन भएका आन्तरिक राजस्व कार्यमा पठाइनता ताकराकर कर सम्बन्धी सेवा लिएर नेपालमा स्थित आन्तरिक राजस्व कार्यालय वापरिया स्थित करदाता सेवा कार्यालय पर्न बाध्यता रहेर ठाकुर बाबा नगरपालिका प्रमुख राम रमसाल स्थानीय तहमा सेवा सुरु भएपा छ करदाता हुकर ब्रह्मयात्रा वा लाइन बैठक गर्न समस्यामा से राहत मिला बटुलबाट सरकार 2082 कार्तिक 17 गते करदाता सेवा कार्यालयमा से उपलब्ध होइन सेवा स्थानीय तहमा से प्रभाव गर्न निर्णय गर्दछ। भर्खर दशैंको उपलक्ष्यमा बर्तिया युथ स्पोर्ट्स क्लब कुलरियाको आयोजनामा आज रातिकालीन क्रिकेट प्रतियोगिता हुन मिल्दा प्रतियोगिताका लागि सबको तयारी पूरा हुँदा आयोजक चाहिँ कुमार 1825 गतेसम्म हुन प्रतियोगितामा बाँकेको खजुरा सहित बर्दियाका 22 टिम सहभागी हुनबाट बर्दिया सदरमुकाम कुलरियाका तुलापुर स्थित कवर हल मैदानमा राति 7 बजेसम्म खेल सञ्चालन हुनेमा क्लबका अध्यक्ष मेहमुद अली मनिहार अनुसार प्रतियोगितामा प्रथम हुन टिम हुन 50,000 र द्वितीय हुन टिमभन्दा 25,000 रुपियाँ नगद पुरस्कार पाइनेबाट कसैको उत्कृष्ट ब्याटरको उत्कृष्ट बलरको कुपन 2,500 रुपियाँ गर्दाले नगद पुरस्कार दिइनेबाट म्यान अफ द टुर्नामेन्ट 5,000 रुपियाँ पुरस्कार क्लब अध्यक्ष मणिहाल पटेलबाट क्रिकेट प्रतियोगिताको लागि करिब 5,00,000 रुपियाँ खर्च हुन आयोजकको अनुमानमा कवर हलमा बिजुली उपकरण जडान गर्नसँग जेनेरेटरको समेत व्यवस्था गरिकन आयोजक चलाइदा
0: सरकारको स्तरूप निवारण हरेक प्राथमिकतामा धर्ती चालू वर्ष बजेटका सबको जिल्लामा छाला रोगको विचारको लागि स्क्रिनिङ अभियान सञ्चालन गर्दा रोगिक पहिचान उपचारका बहुत विस्तार तथा स्तरूप सम्बन्धी छाला वा भेदभाव निकाल्नु अभियान क्रेडिट हुन जनाइदा सुनिल पाङ सिंह प्रकाश गुप्ताको रिपोर्ट अङ्कुमार चौधरी।

Thank you.

Thank you.

Thank you.

成语不加理性的意思。

0: सबैजना आइसक्नुभयो, आजको वाइसरको सर्कल सुरु गराउँछ त
1: हुन्छ।
0: आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाँदा काट्ने वा कहिल्यै फाटेको छ भने धाँदा पराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: र पहिलोका पनि लक्षण भन्छन् न भनेको, हामीले त पहिलो स्त्रीको लिलाको सम्झेको छ। सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुँदैछ है?
2: हो नि, पहिलो जानु कहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मुस सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका कोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर थाहा हुन्छ, पहिरो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, त्यत्तिकै हिँडिहाल्नु मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नु चप्पल राख्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनुमोल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, मैले भनेको कुरा सही हो, ज्यान बाँची प्रोग्राम ज्यानै नभए के धन।
3: Thank you.

मैले भन्दाखेरि मेरो बिहे हुँदाखेरि एकदम सुरु गरेको मात्रै थियो अनि बिहे चाहिँ आफ्नै चोइसमै भयो. एक वर्षसम्म अहिलेसम्म बस्थेँ अरे अनि एक वर्षपछि बेबी पेटमा भयो अनि धेरै नै दुःख पनि थियो. फेरि पछि धेरै कुरा नै चेन्ज आयो भनौँ. बिल चाहिँ धेरै नै सोचेर गर्नुहोस्.

निर्णय चाहिँ जरुरी छ होइन. अर्को प्रेग्नेन्सीले चाहिँ अर्को चाहिँ के गर्छ भने बच्चामा मात्र हामी सक्छौँ कि हाम्रो आमा र बच्चाको स्वास्थ्यलाई चाहिँ एकदमै असर पर्छ, जसले गर्दा चाहिँ भोलिमा मेन्टल हेल्थका कुरा पनि आउँछ, मानसिक तनाव भएन. अनि अर्को भनेको चाहिँ शारीरिक फिजिकल अब स्ट्रक्चरलाई पनि कुरा गरौँ होइन, जो चाहिँ हाम्रो रिप्रोक्टिभ अर्ग्यान्सहरू पनि पूर्ण रूपमा बनिसकेका हुँदैन होइन. अब फाइनेन्सियली हेर्दाखेरि पनि हामीहरू चाहिँ फाइनेन्सियल डिपेन्डेन्ट भइसकेका हुँदैन होइन. बिहे गर्ने निर्णयमा अथवा अथवा बिहे गरिसक्नुभएका भाइ बहिनीहरू हुन्छ, म उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ तपाईँहरू चाहिँ पहिला चाहिँ आफ्नो अवस्था कस्तो छ होइन, आफू कुन उमेरमा छु, पढ्दैछु या मेरो चाहिँ अहिलेको मेरो फेज भनेको चाहिँ कस्तो छ भनेर बुझ्नु एकदमै जरुरी छ.

स्वास्थ्य सूचीहरू पूर्ण रूपमा भनेर चाहिँ आफ्नो रुटिन चेकअप गर्न एकदमै जरुरी छ कि होइन, त्यो भनेको चाहिँ फिजिकल मेन्टल होइन सबै इमोसनल त्यो सबै वेमा चाहिँ तपाईँले आफ्नो एउटा डिसिजन लिन जरुरी छ। अनि त्यसपछि अर्को कुरा भनेको चाहिँ डाक्टरसँगको डिसिजन पनि इम्पोर्टेन्ट पर्यो होइन, अनि अर्को चाहिँ फ्यामिलीसँगको डिसिजन पनि इम्पोर्टेन्ट हुन्छ। यो कुराहरूलाई चाहिँ मध्यनजर गर्दै र आफ्नो इमेल र आफ्नो आफ्नो अवस्थालाई पनि मध्यनजर गरेर सबैसँग चाहिँ हामीले चाहिँ अर्ली प्रेग्नेन्सी एभोइड गर्नुपर्छ है। त्यसैले सबैलाई म एउटा सन्देश पनि

Thank you.

0: आईमा अझ ल्याउन सक्छ।
1: साथीको दबाब होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।

0: आजको भोलिमा थोरै पैसामा राम्रो र पेट भरि खाना पाउन निकै गाह्रो छ नि। हो, यही समस्यालाई मध्यनजर गर्दै हामीले मात्र विषयमा पेट भरि सफा स्वस्थ र स्वादिलो खाना खुवाउने अभियान सुरु गरेका छौँ।
1: हाम्रा विशेषताहरू
0: एकदमै सफा र पारिवारिक वातावरण,

0: भने भोजन पाइने वस्त्र तरकारी तथा फल फूलको छ। पूजा वर्तमानमा चाड पर्व र उपहारको रूपमा लैजाने वा दैनिक सबैको घरमा पाइने स्वस्थ र ताजा तरकारी तथा फल फूल यसै छाना हुने
1: विविध आइटम र मौसमी र विमौसमी तरकारी तथा फल फूलहरू ड्रगन फ्रुट अङ्गुर चामल लगायतका तरकारी

विश्वव्यापी कारण डलरको भाव र उत्पादन लागतका कारण महँगी बढ्दछ, त्यो सरकारको नियन्त्रण बाहिरको विषय हुन्छ। तर बजारमा चरम प्रभाव हुन नदिने, गुणस्तरहीन सामान बिक्न नदिने र प्रतिस्पर्धी बजार सुनिश्चित गर्ने काम भने सरकारले गर्न सक्छ र गर्नै पर्छ। नयाँ सरकारले जनमतलाई जोडिराख्ने हो भने

0: गर्नेछ। महाधिवेशन तालिका अनुसार भोलि र पर्सि 15-17 तथा असोज 21 र 22 गते निर्वाचन प्रक्रिया हुनेछ। विस्फोट निरन्तरको वर्षाका कारण यही असोज 16 गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ भएको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अटकलले सरकार कमजोर नहुने बताउनुभयो। नेपाली कंग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अटकल निराधार भएको दावी गर्नुभयो।
1: लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर पुरै सट्टा पटाइने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भएर जोगाउने

0: भएका विषयलाई पूर्णता दिन आग्रह समेत गर्नुभयो।
1: अहिले जो समावेशी लोकतन्त्र छैन, संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यो शान्ति सम्झौताको परिणामका रूपमा, शान्ति सम्झौताको अङ्गको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौँ, तर अझै केही चिज टुङ्ग्याउन बाँकी छ। त्यो चिज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कंग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो। उहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी रहेको उल्लेख गर्नुभयो।

0: हालै नेपालमा राजनीतिमा केही टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनु भयो।
1: सबैतिर हेर्नुहोस् त,

आकांक्षाहरूलाई व्यवस्थापन गर्ने अध्यक्षले क्याम्पसले पदाधिकारी संख्या 17 बाटो बनाएर 21 बनाउने प्रस्ताव गरिएको हो। प्रस्तावित नयाँ संरचना अनुसार अब क्याम्पसमा एक सभापति, चार उपसभापति, दुई महामन्त्री

३३ बल ९९३३ जनामा संक्रमण पुष्टि भएको छ। महासागरको पछिल्लो स्थिति विवरण अनुसार स्क्रब टाइफसको संक्रमण १४ जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा २,७८९ जना रहेका छन्।

0: क्षेत्रमा ज्यादा सावधानी अपनाउन कृतजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह गर्नुभयो।
1: अब यसका प्राय जस्तै केसहरू प्रत्येक वर्ष बढ्ने क्रम चाहिँ जारी छ। अब हाम्रो लागि एउटा सानो चुनौती चाहिँ स्कट टाइफस पनि हो। यद्यपि स्कट टाइफसले ठुलो समुदायमा एकैचोटि ठुलो प्रकोप चाहिँ ल्याउँदैन, त्यो नल्याए पनि त्यसको स्वास्थ्य कर्मीहरूलाई ओरिएन्टेसन गर्ने कुरा, नागरिकतामा सचेतना फैलाउने कुरामा चाहिँ हामी निर्देशिका बनाएर राष्ट्रिय प्रोटोकल बनाएर अगाडि बढिरहेका छौँ।
0: स्कट टाइफसको संक्रमणको जोखिम चाहिँ कहिलेसम्म हुन्छ?
1: खास गरी यो चार पाँच महिना नै हो पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा वर्षा बर्खा सकिसके पछाडिको एक महिनासम्म चाहिँ बढी जोखिम महिना हो।
0: संक्रमण भयो भनेर सर्वसाधारणले कसरी थाहा पाउने?
1: यो स्कट टाइफसका लक्षणहरू पनि नर्मल्ली अन्य विभिन्न भाइरसहरूका जस्तै प्रकृतिकै हुनुहुन्छ, तर पनि खासमा व्यक्तिलाई ज्वरो हुने, शरीर असाध्य धेरै थाक्ने, मांसपेशीहरू दुख्ने, कसै कसैलाई अलिकति लो भयो भनेदेखि चाहिँ श्वास प्रश्वासमा समस्या हुने, कसैको आँखाहरूमा रातो हुने, कन्जक्टिभाइटिसहरू हुने लगायतका लक्षण देखिन्छ। ठ्याक्कै यो स्पेसिफिक चाहिँ देखिने सिस्टमिक लक्षणमा स्पेसिफिक यस्तो देखिने भन्ने हुँदैन। तर यसले चाहिँ के हुन्छ भने कहिलेमा उपचार गरिएन भने कहिलेकाहीँ मृत्युको जोखिमता चाहिँ बढी हुन्छ। यसमा यसले चाहिँ शरीरका सबै अङ्गहरूको मल्टी अर्गन फेलियर हुन्छ, सबै शरीरका अङ्गहरूलाई काम गर्ने क्रियाशीलतालाई पनि कमजोर बनाइदिन्छ।

0: अधिकारी जनबहादुर छेत्रीले जानकारी दिनुभयो।
1: अब जुन जुन ठाउँमा चाहिँ विगत प्रभावित हुनुभयो, कतिको चाहिँ तपाईँको घर पुरानो क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ, उहाँ चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ, पहिला चाहिँ कति घर प्रभावित भएको भन्ने चाहिँ पालिकाले चाहिँ अहिले रेकर्ड चाहिँ तयार गर्दैछ र त्यो रेकर्ड तयार भइसकेको घरै दिन भइसकेपछि अनि त्यसपछि उहाँलाई कहाँ राख्ने तरिकाहरू उहाँले सुरक्षित ठाउँ कहाँ छ र हामीले मात्रै हेरेर भएन, प्राविधिक हिसाबले चाहिँ उपयुक्त हुन्छ हामीले चाहिँ

पात्रले जानकारी दिनुभयो। नेपाल राष्ट्र ब्याङ्कले यस वर्षको बडा दशैंलाई लक्ष्य गर्दै विगतमा जस्तो उत्सुकता रूपमा नयाँ नोट सुटल्ली नगर्ने जनाएको छ। हालैको बाढ़ पहिरो तथा विपदको अवस्थालाई ध्यानमा राख्दै यस पटक नयाँ तथा सुकिला नोट आवश्यकताको आधारमा मात्र वितरण गर्ने राष्ट्र ब्याङ्कले जनाएको हो। राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार आवश्यक पर्ने सर्वसाधारणले राष्ट्र बैंक वा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नयाँ तथा सुकिला नोट छाप्न सकिनेछन्। राष्ट्र बैंकका निमित्त छ तही काउन्टर

0: गर्ने खुलेकी छैन। कतिपय ठाउँमा भने बन्द रहेका विद्यालयहरूमा पढाउन शुरू गरिएको छ। विद्यालयहरूले बालबालिकालाई पढाइसँगै नाच्न गाउन अनि चित्र कोर्न लगाउँदा राम्रो हुने मनोविद अमृता गुरुङको सुझाव छ।
1: त्यसो बेलामा बालबालिकाहरूलाई अभिभावकले पनि नपुग्दा अवस्थामा अब उसले अलिकति बढी ध्यान दिन सक्छ, उहाँहरू आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भन्न सक्छौँ। अनि हामीले चाहिँ बालबालिकाले चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँहरूलाई एक प्रकारको हामीले इन्गेज गरिरहेको छौँ। अनि त्यस्तो खेलहरू पनि छन् त, उहाँहरूले त्यो खेलहरू खेलेर पनि बुझाइरहनु भएको छ। चित्र बनाउन चाहिँ उहाँहरूलाई असाध्यै मनपर्ने, अनि त्यसले स्कुलको पनि याद आयो भनेर भन्नुभएको छ कि। अनि यहाँ अहिले चाहिँ साइन्स स्पेस भनेर पनि राखेको छ।

0: पढाइ पनि बालबालिकालाई गीत संगीत चित्र कोर्न अनि उमेर र क्षमता अनुसारको खेल खेलाउन सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरुङ। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालन आएको छ तर तपाईँले बेली ब्रिजबाट आउ जाउ गर्दा चाहिँ सावधानी अपनाउनुपर्छ। नेपाली सेनाका मेजर चिरञ्जीवी चौधराई
1: एकदम प्रवेशको लागि बनाइएको ब्रिज हो। यसमा चाहिँ तिनवटा गाडीहरू चाहिँ हतार गर्न मिल्दैन। वान वे टाइपको ब्रिज हुन्छ, टोर टाइपको ब्रिज होइन। ठुलो गाडीहरू स्टोरेजले पाउनु मिलेको छ र यसमा चाहिँ टाइममा क्रस भएको ठाउँहरूमा चाहिँ अलिकति कलहरू भएको कारणले गर्दा पहिलो यात्रीहरू एकदेखि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। टुलको टाइम राइट ह्यान्ड र लेफ्ट ह्यान्डको त्यसलाई चाहिँ छिटो भएर फसे सम्भावना हुन्छ।
0: नेपाली सेनाका मेजर चिरञ्जीवी चौधराई पुल साधन र क्षमता कम भएकाले पालै पालो यात्रा गर्न बेली ब्रिजमा धेरै मानिस जम्मा भएर नहेर्न अनुरोध गर्नुहुँदै तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सिआइजिनको फेसबुक पेजको कमेन्ट अथवा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै।

Thank you.

Thank you.

Thank you.

Thank you.

धन्यवाद।

Thank you.

संगति मन दुख मूल्य पावन पर नि

0: सँगै तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुका साथै प्राथमिक सल्लाह पनि दिइन्छ अनि पशु तथा भारीबिना अझ गोबर परीक्षण तथा घर परीक्षणको सुविधा पनि छ।
1: किसानले त साँच्चीकै धेरै सुविधा गरेछ।
0: हो त, दुध बेच्ने हो भने सम्झनु सारा डेरियन फिस्टल किमेज
1: ५३ ७५ र ९८ ४० ४७ ६२।

সবাই মানে সারা সম্বন্ধে লোক সবাই অন্যায়

Thank you.

0: शरीर प्राण चक्कर विषादी विभिजन बर्खा तथा त्यस्तै उदास समय उपलब्ध छ।
1: सुन्नुहोस्
0: न भाइ, तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुका साथै प्राथमिक सल्लाह पनि दिइन्छ।
2: अनि पशु तथा भारीमा अथवा गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: ए, किसानले त साँच्चीकै धेरै सुविधा रहेछ।
0: हो त, दुध बेच्ने हो भने सम्झनु सारा डेलियन फिसो बिजनेस सामग्री पशु पक्षी माछाको दाना कृषि सामग्री पशु थापा विभाग

तारिक प्रचित गाजर राज दुकान प्रधान भटकेश्वर उत्तम सरकार

बाल विवाह कानूनी अपराध हो, यसलाई फाँसी गर्न सकिन्छ।

খাই, ক্যাম সাথে হয়।

0: 30 zombies. आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञप्तिमा सुन्छौँ।
1: हेर्नुहोस्, फिलाको सुक्खा जमिनमा पानी नसर्ने, जमिन रुखको फुल्ने, काँदा काट्ने वा पहिले काटेको छ भने काँदा पलाकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण भन्छन् भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका फोहरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेर ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यतिकै हेरिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचेको धन हो।

0: रेडियो जिम द्वारा साझी पुजारी संदेश
1: अहिलेसम्म केही भएको छैन।

0: Should I keep those out of these stuffings?
1: Thank you.

0: दादामा चाहिँ बिक्री हुन्छ अनि पशुको दाना माछाको दाना औषधि ब्रान चोकर विषादी बिउ बिजन मर्खा तथा कृषि औजार सबै उपलब्ध छ। सुन्नुहोस् न दाई, तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुका साथै आर्थिक सल्लाह पनि दिइन्छ अनि पशु तथा भारी बिमा अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: किसानलाई त साँच्चै धेरै सुविधा गरेछ।
0: हो त, दुध बेच्ने हो भने सम्झनु सहारा डेरियन सप्लिमेन्ट वास्तवमा इलाका प्रशासन जाने बाटोमा प्राप्त सहारा डेरियन सप्लिमेन्ट दुध सन्तुलनदेखि दुध जन्य सामग्री पशु पक्षी तथा माछाको दाना कृषि सामग्री पशु तथा पारि विभाग परामर्श गोबर तथा माटो परीक्षण समूह सेवा एउटै ठाउँमा।
1: थप जानकारीका लागि पाण्डुराम चौधरी 98053975 र 98404725।
0: सहारा डेरियन फिड सप्लिमेन्ट किसानको दुध किसानकै भरोसा।